0: सुन है, आज डाँडागढी युवा समूहको आज बसेको बैठकले के निर्णय गरेको छ भनेपछि, अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेको छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
2: अनि जो नाचे पनि नाच्ने त हो नि,
1: तैँ नाच न त, त्यसो भए
2: भाइ भयो तैँ नाच,
1: अब उहाँले भनिसक्नु तैँ नाच,
2: तैँ नाच के यो सब त
0: होइन होइन, हल्ला नगर, अब के गर्ने भनेपछि तिमीले म गाउने होइन, उनीहरू चाहिँ नाच्छ, अब यही अनुसार चाहिँ अब साँच हुनुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै आउनु हुन्छ, ठिक छ नि?
1: ठिक छ होइन,
0: ठिक छ हिरे,
3: दिलमा आएर म नाच्न पर्ने।

0: ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिलमा आएलाई छोड्न जाने लस्करे, म पनि लागेँ।
1: ए अल्ला नगर दाई।

घिमिक्क थिमिक्क गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे, र बत्ती पनि र बत्ती पनि आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म, दुनियाँसँग दिनु भने कन्यु खोज्दछु म, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तर पनि आजकल बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छन्, र बजारमा छ्याप छ्याप्ती सोमरस पाइन्छ, कहिले कहिले खाइन्छ, रमाइन्छ अनि फुलाइन्छ।

0: नमस्कार सम्पूर्ण दर्शक तथा श्रोता बिनहरूलाई म अलमोडाको तर्फबाट
1: नमस्ते म जनक ताम्राकार।
0: भर्खरै जनकजीको स्वरमा रहेको यो गीतलाई त अवश्य पनि तपाईँहरूले मन पराइदिनु भयो होला। अब आउँदा दिनहरूमा पनि हामी यस्तै यस्तै गीतहरू लिएर आउने प्रयास हाम्रो जारी नै हुनेछ। त्यतिन्जेलको लागि लाइक सब्सक्राइब सेयर कमेन्ट गर्न चाहिँ नभुल्दिनु होला।
1: हेर्दै रह सुन्दै रह माया झन्कठा। धन्यवाद।
2: I'm Jess.
3: And I'm Jay.
2: And you can catch us on the air.
3: 11 a.m. Mondays.
2: With our show.
3: Here at Queer.
2: Where we play queer music.
3: Tell bad jokes.
2: Share fun facts.
3: Tell good jokes sometimes.
2: I'm still Jess.
3: And I'm still Jay.
2: And remember,
3: you heard it queer first, folks.